नेपाली भाषाको रेडियो कार्यक्रम साप्ताहिक सन्देशमा सम्पूर्ण श्रोता साथीहरूलाई हार्दिक स्वागत, नमस्कार। नेपाली भाषाको रेडियो कार्यक्रम साप्ताहिक सन्देशलाई हङकङ सरकारको होम अफेयर्स डिपार्टमेन्टले प्रायोजन गरेको छ। श्रोता साथीहरू, आजको साँझ पनि हामी यहाँहरूको लागि यो हप्ताको साप्ताहिक समाचार सङ्गालो

यहाँहरूका पत्रहरू, यहाँहरूका अनुरोधका गीत सङ्गीत अनि केही जानकारी लिएर आइरहेका छौँ र हामी यिनी सामग्री पस्केर यहाँहरूलाई आजको साँझ एक घन्टा मनोरञ्जन दिनेछौँ। यस कार्यक्रमको पहिलो चरणमा अब सुन्नुहोस् यो हप्ताको साप्ताहिक समाचार सङ्गालो। हङकङका विधायकहरू र यहाँका वैज्ञानिकहरूले हङकङका युवाहरूलाई डिप फेक प्रविधि अर्थात् डिप फेक टेक्नोलोजीबाट जोगाउनु पर्ने बताएका छन्। हङकङको ठुलो राजनीतिक दल डेमोक्रेटिक अलायन्स फर द बेटरमेन्ट एन्ड प्रोग्रेस अफ हङकङले गत हप्ता बिहिबार आयोजना गरेको एउटा कन्फरेन्समा बोल्दै यहाँका विभिन्न विश्वविद्यालयहरूका विद्वानहरू, विद्यालयका प्रतिनिधिहरूले सो कुरा उल्लेख गरेका हुन्। उनीहरूका अनुसार विशेष गरिकन सानै उमेरमा यहाँका युवाहरू, बालबालिकाहरू स्मार्टफोनमा एडिक्टेड हुने र त्यसले गर्दा उनीहरूको एटेन्सन स्प्यान पनि घट्ने हुनाले उनीहरू विशेष गरिकन डिप फेक प्रविधिबाट धेरै खतरामा रहेको बताएको छ। डिप फेक प्रविधिका कारण उनीहरूमा साइबर बुलिङका व्यापक मात्रामा घटनाहरू हुन सक्ने र उनीहरूलाई विशेष गरिकन आत्महत्या गर्नतर्फ पनि प्रेरित गर्न सक्ने भएको हुनाले त्यस प्रकारको प्रविधिबाट युवाहरूलाई बचाउनु पर्ने आवश्यकता औलाएका हुन्। हङकङको सिटी युनिभर्सिटीको सोसियल एन्ड बिहेभियरल साइन्सेस डिपार्टमेन्टका प्राध्यापक एनिस फङले उक्त कार्यक्रममा बोल्दै सरकारले विद्यार्थीहरूलाई र विशेष गरिकन यहाँका युवाहरूलाई डिप फेक टेक्नोलोजीबाट जोगाउनको लागि एउटा विशेष ब्युरो नै खडा गर्नुपर्ने आवश्यकता औलागी छन्। उनका अनुसार यहाँका विद्यालयहरू, यहाँका विश्वविद्यालयहरू र यहाँका सामाजिक कार्यकर्ताहरू संयुक्त रूपमा मिलेर र सरकारले उक्त ब्युरो मार्फत त्यस प्रकारको एउटा नियन्त्रण गर्ने एउटा निकाय बनाएमा युवाहरूलाई डिप फेक टेक्नोलोजीको खतराबाट जोगाउन सकिन्छ। डिबीका उपाध्यक्ष होल्डेन चाउले उक्त विषयमा छिटै नै एउटा कानुन निर्माणतर्फ आफ्नो पार्टीले पहल गर्ने पनि बताएका छन्। पछिल्लो पटक एआई अनि डिप फेक टेक्नोलोजी व्यापक मात्रामा युवाहरूमा चाहिँ फैलिरहेको हुँदा त्यसले गर्दाखेरि युवाहरूमा नकारात्मक असर गरिएको कुरा पनि उक्त सम्मेलनमा सहभागी भएका अन्य सहभागीहरूले बताएका थिए। हङकङ सरकारले यहाँका ब्लड क्यान्सरका बिरामीहरूले प्रयोग गर्ने एउटा दबाईमा भारी मात्रामा छुट उपलब्ध गराउने भएको छ। हङकङको हस्पिटल अथोरिटीका अधिकारीहरूले जनाएअनुसार ब्लड क्यान्सर अर्थात् ल्युकेमियाका बिरामीहरूले वर्षभरिमा किन्नुपर्ने करिब $500,000 बराबरको दबाईलाई सरकारले आर्थिक सहयोग प्रदान गरेर जम्मा $240 प्राप्त हुने गरी उपलब्ध गराउने भएका छन्। ल्युकेमियाका बिरामीहरूले डसान्टिनिप नाम गरेको दबाई लिनुपर्ने हुन्छ। उक्त दबाईको मूल्य यदि सरकारले सब्सिडी उपलब्ध नगराउने भने वर्षभरिमा करिब $500,000 खर्च हुने बताइन्छ। तर सरकारले उक्त दबाईमा यहाँका बिरामीहरूको लागि करिब $49 मिलियन अर्थात् $4,90,00,000 उपलब्ध गराएपछि बिरामीहरूले जम्मा वर्षमा $240 मात्रै तिर्नुपर्ने भएको हो। हङकङ सरकारका अधिकारीहरूको अनुसार हङकङमा अहिले करिब 400 ब्लड क्यान्सरका बिरामीहरू अर्थात् ल्युकेमियाका बिरामीहरू रहेका छन्। उनीहरूले उक्त दबाईमा भारी मात्रामा छुट प्राप्त गरेपछि अब उनीहरूलाई आफ्नो उपचार गर्न सजिलो हुने कुरा पनि यहाँका स्वास्थ्य विज्ञहरूले बताएका छन्। हङकङका करिब 20% बासिन्दाहरू आफू एक्लो महसुस गर्ने र आफूले आफैलाई सेल्फ आइसोलेट गर्ने गरेको कुरा थाहा लागेको छ। हङकङको एउटा संस्था हङकङ फ्यामिली वेलफेयर सोसाइटीले गत हप्ता मङ्गलबार सार्वजनिक गरेको एउटा सर्वे नतिजामा उक्त कुरा देखाएको हो। उक्त संस्थाले गत केही महिना लगाएर जनवरीदेखि फेब्रुअरीसम्म करिब 2,112 यहाँका स्थानीय बासिन्दाहरू जो 18 वा बढी उमेरका थिए उनीहरूसँग एउटा सर्वे गरेको थियो। उक्त सर्वेमा सहभागी भएका मध्ये
करिब 19.8%

अर्थात् 19.8% सर्वेक्षणका सहभागीहरूले आफू एक्लो महसुस गर्ने गरेको बताएका थिए। तीमध्ये धेरैजसो मानिसहरूले आफू फ्यामिलीसँग अर्थात् आफ्नो परिवारसँग सँगै बस्दै गरेको भए पनि परिवारसँग कुरा नमिल्दा अर्थात् परिवारले आफ्नो कुरा नसुन्दा आफू एक्लो महसुस गरेको बताएका थिए। हङकङको उक्त रेट अर्थात् 19.8% मानिसहरूले एक्लो महसुस गर्नु भनेको विश्व स्वास्थ्य सङ्गठनको सङ्गठनले तोकेको रेटभन्दा बढी भएको बताएको छ। विश्व स्वास्थ्य सङ्गठनले विश्वभरमा करिब 16% मानिसहरू मात्रै आफूलाई एक्लो महसुस गर्ने भएको बताएको छ। हङकङका मानिसहरू विशेष गरिकन अत्यन्तै व्यस्त हुने र यहाँको विभिन्न प्रकारको समस्या अनि घरको पनि समस्या अनि लगायत कामको कारणले पनि आफूहरू एक्लो महसुस गर्ने भएको यहाँका विज्ञहरूले बताएका छन्। यस अगाडि नै हङकङ लगायत विश्वका विभिन्न देशहरूमा गरिएको सर्वेक्षणमा हङकङका मानिसहरू अत्यन्तै बेखुसी भएको कुरा पनि देखाएको थियो। यो देखाइएसँगै अब हङकङमा विशेष गरिकन स्वास्थ्य समस्यामा यो लोनलीनेस र आइसोलेसनलाई कसरी कम गर्ने भन्ने विषयमा पनि एउटा ठुलो स्वास्थ्य समस्याको रूपमा हुने बताएको छ। हङकङको एउटा माध्यमिक विद्यालयले आफ्नो विद्यालयमा अध्ययन गर्ने फर्म 3 र फर्म 4 विद्यार्थीहरूलाई विद्यालयमा फोन ब्यान गरेपछि त्यहाँ विद्यार्थी र विद्यालय प्रशासनबीच ठुलो द्वन्द्व सिर्जना भएको छ। हङकङको कुमतोङ स्थित म्यारिनोल कलेजको प्रशासनले गत हप्ताको बुधबारदेखि आफ्ना विद्यार्थीहरू विशेष गरिकन फर्म 3 र फर्म 4 विद्यार्थीहरूले विद्यालयमा मोबाइल ल्याए पनि उनीहरूले एउटा बक्समा दिनभरि जम्मा गर्नुपर्ने नियम लगाएको थियो। ती विद्यार्थीहरूले यदि मोबाइल प्रयोग गरेको भेटिएमा उनीहरूलाई सिधै डिमेरिट दिने अन्यथा उनीहरूले दिनभर मोबाइल एउटा बक्समा जम्मा गर्ने र बेलुकी घर फर्किँदाखेरि मोबाइल लिएर फर्किन पाउने नयाँ व्यवस्था गरेको थियो। विद्यालयले त्यस प्रकारको व्यवस्था गरेसँगै त्यहाँका विद्यार्थीहरूले विरोध जनाएका थिए। त्यो विरोध जनाएको कुरा यहाँको स्थानीय समाचारहरूमा देखिएपछि शिक्षा ब्युरोले विद्यालय प्रशासनसँग प्रश्न गरेको बताएको छ र विद्यालय एजुकेसन ब्युरोले सोधपुछ गरेपछि विद्यालयले फेरि आफ्नो उक्त नीतिलाई रिभ्यू गर्ने बताएको छ। हङकङका विद्यालयहरूमा अहिले पनि मोबाइल विद्यार्थीहरूलाई बोक्न दिने गरिन्छ तर विद्यालय हाताभित्र विद्यार्थीहरूलाई मोबाइल प्रयोग गर्न वा मोबाइल स्विच अन गर्न अनुमति दिने गरिन्न। यो विद्यालयको मात्रै यो नियम रहेको छैन, यो हङकङभरका प्रायः सबै विद्यालयहरूको नियम रहेको छ। तर म्यारिनोल कलेजको घटनासँगै अब हङकङका अन्य विद्यालयहरूले पनि आफ्ना विद्यार्थीहरूले मोबाइल कसरी प्रयोग गर्न पाउने विद्यालयमा प्रयोग गर्न पाउने या नपाउने भन्ने विषयमा पनि नयाँ प्रकारका नियमहरू सिर्जना गर्न सक्ने अनुमान गरेको छ। श्रोता साथीहरू सुन्दै हुनुहुन्थ्यो यो हप्ताको साप्ताहिक समाचार सङ्गालो पुरा भएको छ। अब हामी लाग्दैछौँ हाम्रो यहाँहरूकै प्रिय कार्यक्रम साङ्गीतिक कार्यक्रमतर्फ।

इस मौसम में सतर्क रहनुहोस्। इन्फ्लुएन्जा कोभिड-19 र अन्य श्वास प्रश्वास रोगहरू अवधिजन्य छन्। राम्रो व्यक्तिगत र वातावरणीय सरसफाई कायम राख्नुहोस्। खोक्दा वा हाच्छ्युँ गर्दा आफ्नो मुख र नाक टिस्यु पेपरले छोप्नुहोस्। तरल साबुन र पानीले हात धुनुहोस् र कम्तीमा 20 सेकेन्डसम्म हात रगड्नुहोस्। अस्वस्थ महसुस गर्दै हुनुहुन्छ, मास्क लगाउनुहोस् र तुरुन्तै चिकित्सा सल्लाह लिनुहोस्। सरकारले 2025-2026 मौसम इन्फ्लुएन्जा खोप कार्यक्रम अहिले चलिरहेको छ। हरेक वर्ष खोप लगाउनुहोस्। जति चाँडो त्यति राम्रो। योग्य व्यक्तिहरूले निशुल्क वा अनुदानित फ्लु सर्ट प्राप्त गर्न सक्छन्। कोभिड-19 स्थानीय गतिविधि कम स्तरमा रहँदा उच्च जोखिम समूहहरू, आवासीय हेरचाह गृहका बासिन्दाहरू, 65 वर्ष वा माथिका वृद्धाहरू र अन्तर्निहित दीर्घकालीन रोग भएका 50-64 वर्ष का व्यक्तिहरू, 6 महिना र माथिका इम्युनोकन्फ्रोमाइज अवस्था भएका व्यक्तिहरू र गर्भवती महिलाहरूले समयमा बुस्टर खोप प्राप्त गर्नुपर्छ। स्वास्थ्य सुरक्षा केन्द्रको वेबसाइट www.chp.gov.mा विवरण खोज्नुहोस्। मतदाता दर्ताका लागि अपिल। हाम्रो समुदायको सदस्यको रूपमा तपाईँ मतदाताको रूपमा दर्ता गरेर आफ्नो नागरिक अधिकार प्रयोग गर्न प्रोत्साहन गरिन्छ। यदि तपाईँ सेप्टेम्बर 25 सम्ममा 18 वर्ष

उपलब्ध छ र सबै जिल्ला कार्यालयहरूमा सार्वजनिक आवास सम्पत्तिको व्यवस्थापन कार्यालयहरू र दर्ता तथा निर्वाचन कार्यालयहरूमा उपलब्ध छ। यदि तपाईँले पहिले नै दर्ता गरिसक्नु भएको छ वा हाल मतदाता हुनुहुन्छ भने तपाईँले आफ्नो दर्ता विवरण आइएम स्मार्ट वा vr.gov.hkमा जाँच गर्न सक्नुहुन्छ। तपाईँले आफ्नो आवासीय ठेगाना र सम्पर्क जानकारी आइएम स्मार्ट मार्फत पनि अद्यावधि गर्न सक्नुहुन्छ। विवरणका लागि कृपया vr.gov.hkमा जानुहोस् र दर्ता तथा निर्वाचन कार्यालयको हटलाइन 2891001 कल गर्नुहोस्। तपाईँ स्थानीय समर्थन सेवा केन्द्रहरूमा पनि भ्रमण गर्न सक्नुहुन्छ। अहिले नै कार्य गर्नुहोस् र आफ्नो समुदायको मतदाता बन्नुहोस्। श्रोता साथीहरू सुन्दै हुनुहुन्छ नेपाली भाषाको रेडियो कार्यक्रम साप्ताहिक सन्देश र साप्ताहिक सन्देश अन्तर्गतको साङ्गीतिक कार्यक्रमतर्फ हामी लागिसकेका छौँ र हामीलाई आशा छ तपाईँहरू एकदमै सन्चै हुनुहुन्छ होला, आरामै हुनुहुन्छ होला भन्ने। र आज पनि हामी दुईजना तपाईँहरूको माझमा उपस्थित भइसकेका छौँ र हामीले पहिलो चरणको कार्यक्रममा सुनिसकेका छौँ समाचारहरू र दोस्रो चरणको चरणमा हामी लागिरहेका छौँ। र हामीले आजको पहिलो साङ्गीतिक कौशलीको रूपमा पनि हामीले एकदमै मिठो ब्युटिफुल सङ तपाईँहरूको लागि राखेका छौँ, रुकुमै कोट भन्ने खुस्मा मुभीबाट। र यो एकदमै पपुलर सङ हो, अहिलेको मन लाग्छ यो वर्ष चाहिँ एकदमै पपुलर सङको सङ्समध्ये चाहिँ पर्छ भन्ने मलाई लाग्छ। र आज हामी त्यस्तै मिठा मिठा गीत सङ्गीतहरू तपाईँहरूका माझमा लिएर आएका छौँ र कुराकानीहरू पनि लिएर आएका छौँ। र तपाईँहरूले हामीलाई पत्रहरू पनि पठाउनु भएको छ र अझै धेरै पठाउँदै गर्नुहोला पनि भन्न चाहन्छौँ। र सबभन्दा पहिले चाहिँ म हाम्रो कुराकानीलाई सुरु गर्नुभन्दा पहिले चाहिँ म तपाईँहरूको लागि एउटा स्वास्थ्य सम्बन्धी जानकारी नै राख्न चाहन्छु। यो स्वास्थ्यसँग सम्बन्धित जानकारी चाहिँ नेपालको कान्तिपुर समाचार पत्रमा लेखिएको हो र यो विशेष गरी यो अहिले फेरि नयाँ भाइरस आएको छ जसको नाम छ हान्ता भनेर भनिएको छ भाइरसको नाम। जसको COVID-19 भन्ने एउटा भाइरस आएको थियो 2019 अब अहिले पनि ऊ छ COVID-19 भाइरस त, तर अब फेरि अर्को नाम गरेको हान्ता भन्ने भाइरस चाहिँ एकदमै आइरहेको, एकदमै आउटब्रेक भइरहेको भन्ने समाचारमा दिएको छ। यो विशेष गरी यो कान्तिपुरले यसको बारेमा एकदमै डिटेलमा समाचार दिएको छ, म तपाईँहरूको माझमा राख्न गइरहेको छु र यसमा लेखिएको छ। अहिलेसम्म चाहिँ यो क्रुजमा सवार 3 चाहिँ मृत्यु भइसकेको छ यो हान्ता भाइरसको कारण, सङ्क्रमित भएका कारणले भनेर यो समाचारमा दिएको छ। र यो हान्ता भाइरस भनेको चाहिँ के हो भनेर म तपाईँहरूको माझमा छोटो जानकारी दिन जान्दैछु। र यो हान्ता भाइरस चाहिँ मुसाबाट मानिसमा सर्ने गर्छ र मुसाको पिसाब, पसिना, खकार, थुक लगायत तरल पदार्थको सम्पर्कमा आएका यो भाइरस आएमा यो भाइरस सर्छ र कहिलेकाहीँ मुसा बसेको ठाउँमा सरसफाइ गर्दा हावाको माध्यमबाट पनि सर्न सक्छ। पहिचानमा आएका हान्ता भाइरसका भेरिएन्टहरूमध्ये एन्डिस स्ट्रेन मात्रै मानिसबाट मानिसमा सर्ने भेरिएन्ट हो र यो भेरिएन्ट चिली र अर्जेन्टिनामा समय समयमा फैलिने गरेको छ र विश्व स्वास्थ्य सङ्गठनले पनि बुधबार क्रुज सिपमा यही भेरिएन्ट फैलिएको जनाएको छ। र हङकङको विषयमा हामीले जानकारी दिँदाखेरि पनि यहाँको सेन्टर फर हेल्थ प्रोटेक्सनले एकदमै कडाइका साथ निगरानी गरिरहेको समाचारले दिएको छ र हङकङमा यो हान्ता भाइरसको केसेसहरू देखेको छैन तर अब सिङ्गापुरमा चाहिँ देखिएको भनेर यो समाचारमा लेखेको छ। र यो भाइरस कसरी सर्छ, यो भाइरस के हो भनेर हामीले छोटो जानकारी तपाईँलाई हामीले राखिसकेका छौँ तपाईँ सम्पूर्णमा। र यो यस्तो खालको यो विभिन्न यो आउटब्रेकहरू पेन्डेमिक

इपिडेमिक यो यस्तो खालको भाइरसहरू चाहिँ अब आइराखेका हुन्छन्। त्यसै कारणले चाहिँ हामीले आफूलाई एकदमै सतर्क राख्न पनि जरुरी छ र एट द सेम टाइम हाम्रो रोगसँग लड्ने क्षमता जसलाई चाहिँ इम्युन शक्ति पनि भन्छ यो चाहिँ एकदमै बढी बढाइराख्न चाहिँ एकदमै जरुरी छ र इम्युन शक्ति यो रोगसँग लड्ने क्षमता कसरी बढाउन सकिन्छ भनेर चाहिँ तपाईँले विभिन्न माध्यमबाट जान्न सक्नुहुन्छ, पढ्न सक्नुहुन्छ र हामीले पनि यस कार्यक्रममा समय समयमा राख्ने गर्छौँ। र यो त भयो छोटो जानकारी यो हन्टा भाइरसको बारेमा र अब नै फेरि हामी अर्को साङ्गीतिक कोसेली तपाईँहरूको माझ

सप्तम ज्याला अध्यादेशले समितिका कर्मचारीहरूले आफ्नो रोजगारीको मोदलाई ध्यान नदी न्यूनतम ज्याला प्राप्त गर्न हकदार छन्। मे 1, 2025 वैधानिक न्यूनतम ज्याला प्रति घन्टा 42.1 बढाइएको छ। अपाङ्गता भएका कर्मचारीहरूले प्रोडक्टिभिटीको मूल्याङ्कनका लागि रोज्न सक्छन्।

0: र तल अनुसार आफ्नो ज्याला प्राप्त गर्न सक्छन्।
1: वैधानिक न्यूनतम ज्याला घरेलु कामदारहरू चाहे स्थानीय वा विदेशी हुन्, तोकिएका विद्यार्थी इन्टर्न र छुट प्राप्त विद्यार्थी रोजगारीका समयमा कामको अनुभव गर्ने विद्यार्थीहरूमा लागू हुँदैन। थप विवरणका लागि 2717171771 कल गर्नुहोस्। श्रोता साथीहरू, हामीले राख्यौँ अर्को मिठो गीत कपदी मुभीबाट, र आज हामी दुवैजना यहाँ तपाईँहरूको साथमा छौँ, र विशेष गरी अब हाम्रो सर चाहिँ अब स्कुलमा अहिले पढाइराख्नु भएको छ, र हामीले भर्खरै समाचार पनि सुन्यौँ हङकङका केही स्कुलहरूले चाहिँ मोबाइल विद्यार्थीहरूले चाहिँ मोबाइल बोक्न नपाउने भनेर केही नियमहरू ल्याउँदाखेरि चाहिँ अलिकति त्यहाँ अब डिस्कसनहरू भइरहेको हामीले समाचारमा पनि देखेका छौँ होइन। यो जुन अब मोबाइल विद्यार्थीहरूले बोक्दाखेरि चाहिँ कति धेरै अब असरहरू गर्ने पनि भनिएको छ, एट द सेम टाइम त्यसको पनि पोजिटिभ कुरा पनि छ नि त होइन। तर अब एज अ टिचर तपाईँको विचारमा के लाग्छ, यो मोबाइल चाहिँ विद्यार्थीहरूले स्कुलमा लान पाउनुपर्छ जस्तो लाग्छ कि के लाग्छ तपाईँलाई?
2: अब त्यो मेरो विचार भन्दा पनि मलाई चाहिँ म चाहिँ के राख्छु भने स्कुलहरूको पोलिसी के हुन्छ भनेर राख्छु होइन। बेसिकली अब के छ भने विद्यार्थीहरूले मोबाइल त लिइ नै हाल्छन् होइन, तर अब त्यसलाई चाहिँ गलत ढङ्गले प्रयोग नहोस् भन्ने एउटा कुरा हो। अनि अर्को कुरा चाहिँ त्यसले चाहिँ उनीहरूको पढाइमा असर नगरोस् भन्ने कुरा पनि होइन। र तेस्रो कुरा चाहिँ उनीहरूको जुन बानी छ त्यो बानी पनि अलिकति एडिक्सनको जुन अहिले चाहिँ समस्या आइरहेछ होइन, त्यो एडिक्सनमा कमी होस्, यो तिनवटा कुरा चाहिँ ध्यानमा राखेर विद्यालयहरूले आफ्नो नीति बनाउने गर्छन् होइन। विद्यार्थीलाई मोबाइल लान चाहिँ प्रायः विद्यालयहरूले दिन्छन्, तर विद्यालय हाताभित्र मोबाइल प्रयोग गर्न अथवा चाहिँ स्विच अन गरेर राख्न नपाइने धेरै विद्यालयको विद्यालय कम्पाउन्डभित्र होइन, हाता भनेको कम्पाउन्ड हो, के अरे कम्पाउन्डभित्र चाहिँ मोबाइल स्विच अन गर्न नपाइने, प्रयोग गर्न नपाइने, यो दुईवटा चाहिँ एकदम क्लियर नियम हुन्छ स्कुलमा। हरेक प्राय स्कुलमा त्यही नै हो, माध्यमिकमा प्राइमेरी के हुन्छ मलाई थाहा भएन, मेरो चाहिँ सेकेन्डरी भएको हुनाले मलाई यो थाहा छ, सबै स्कुलको नियम यही नै होइन। क्लासरुममा फेरि यसको अर्थ यो होइन फेरि विद्यार्थी ठ्याक्कै मोबाइल चाहिँ प्रयोग गर्नै पाउँदैनन् भन्ने होइन, कतिपय जुन सिकाइका कार्यक्रम हुन्छन् होइन, सिकाइ कार्यक्रममा चाहिँ विद्यार्थीलाई अन गरेर लो अब आज हामीले यस्तो गर्ने तिमीहरू मोबाइलमा काम गर भन्न पाइन्छ, हामीले भन्छौँ पनि, त्यसो गर्दाखेरि विद्यार्थीहरू बढी इङ्गेज भएको नै हामीले देखिरहेछौँ होइन। जस्तो अब हामीले एकदम रेगुलर स्कुलमा गराउने भनेको एउटा गेम हो अनलाइन गेम, काहुट भन्ने गेम हुन्छ, त्यो गेम चाहिँ फ्रीमा हो, त्यो हरेक सब्जेक्टको त्यहाँ चाहिँ त्यो मल्टिपल चोइस क्वेसनहरू हुन्छ, अनि त्यहाँ चाहिँ विद्यार्थीले चाहिँ त्यहाँ क्वेसन हेरेर एन्सरमा चाहिँ उनीहरूले चाहिँ टिक गर्न पाउँछन्, को जित्छ त्यो क्लासमा होइन, त्यो फर्स्ट सेकेन्ड थर्ड हुनेहरूको पनि त्यहाँ नाम लिसाउँछ होइन। त्यो गेम चाहिँ एकदम पपुलर गेम हो। एउटा अब ल्याङ्ग्वेज टिचर म भएको हुनाले हामीले जस्तो एउटा प्याडलेट भन्ने एउटा प्लेटफर्म हुन्छ, हामीले राइटिङ चाहिँ सबै प्याडलेटमा गराउँछौँ प्रायःसो, अनि त्यो एकदम सजिलो छ त्यहाँ, किनकि विद्यार्थीले आफ्नो नाम क्रिएट गर्ने अनि आफ्नो एउटा पेज बनाउने, आफ्नो एउटा पेज भन्दा नि एउटा पोस्ट के त्यही फेसबुक जस्तै पोस्ट हो तर त्यो एकदम सेपरेट हुन्छ होइन, अनि त्यहाँ चाहिँ उनीहरूलाई अब के विषयमा लेख्न दिएको, कति वर्ड लेख्नुपर्ने हो होइन, अनि कुन चाहिँ ल्याङ्ग्वेज आइटम, कुन चाहिँ अब वर्ड होइन, कुन चाहिँ टपिकको त्यहाँ चाहिँ लेख्नुपर्ने, युज प्रयोग गर्नुपर्ने हो, कतिवटा सेन्टेन्स लेख्नुपर्ने हो कि अथवा प्याराग्राफ लेख्नुपर्ने हो कि होइन, त्यो चाहिँ त्यहाँ हुन्छ त्यो होइन। यस्तो खालको एक्टिभिटीहरू हुँदाखेरि चाहिँ विद्यार्थीले क्लासरुममा मोबाइल अन गरिवरि उनीहरूलाई प्रयोग गर्नु पनि दिइन्छ होइन। त्यस कारणले गर्दाखेरि यो के छ भन्दाखेरि एकदम म यसलाई के भन्छु भन्दाखेरि यसलाई चाहिँ एकदम फ्लेक्सिबल रुलहरू छ हङकङको विद्यालयहरूमा यो मोबाइल फोन सम्बन्धी होइन। अब कतिपय देशमा खास भन्यो भने मोबाइल लानै पाउँदैन, अस्ट्रेलियामा अब बिहानै गऱ्यो होइन, अब सोसियल मिडिया नै बिहान गराएको छ त्यहाँ विद्यार्थीहरूलाई होइन। अब म त खास अब व्यक्तिगत कुरा गर्ने हो भने त सोसियल मिडिया चाहिँ विद्यार्थीलाई बिहानै गर्नुपर्छ भने भन्छु होइन, किनकि जस्तो हामीले रिल हेर्छौँ नि, त्यो के को रिल त्यहाँ उनीहरूको
1: एल्गोरिदम भन्छ नि,
2: एल्गोरिदम जस्तो के सम्बन्धी रिल उनीहरूले हेरिरहेछन् भन्ने नै हामीलाई थाहा छैन कि, थाहा नै छैन हामीलाई होइन, किनकि उनीहरूको मोबाइल न टिचरले खोल्न पाउँछन् न प्यारेन्टले खोल्न पाउँछन्, अनि उनीहरू चाहिँ के कुरामा एक्सपोज भइरहेछन् होइन, अनि उनीहरूको ब्रेनलाई त्यो उनीहरूले जुन कुरा हेरिरहेछन् त्यसले चाहिँ कता गएर लगिरहेछ भन्ने नै थाहा छैन कि कसैलाई पनि होइन, त्यस कारणले गर्दाखेरि यो एकदम डेन्जरस चाहिँ यो प्रविधि चाहिँ एकदम डेन्जरस बन्दैछ होइन, र विशेष गरिकन विद्यार्थीहरूलाई युवाहरूलाई चाहिँ यो एकदम सानो संसारमा कन्फाइन गरिरहेछ क्या, त्यो
1: एकदम भर्खरै एडिक्सन समाचार पनि भन्यो नि त होइन, हाम्रो हङकङका लगभग 20% जुन लोनलीनेसको कारणले चाहिँ ग्रस्त छन् भनेर समाचार पनि आयो नि त, वान अफ द रिजन कुड बी,
2: अब त्यो त्यतातिर होला त्यो ठ्याक्कै त्यही भन्न सकिन्न, त्यो अरू पनि कारण हुनसक्छ होइन, तर यतापट्टि चाहिँ यो मोबाइलको कुरा गर्दाखेरि, यो सोसियल मिडियाको कुरा गर्दाखेरि, इन्टरनेटको कुरा गर्दाखेरि यहाँ के आउँछ भन्दाखेरि, जस्तो हामी स्वयं हाम्रै आफ्नै कुरा हेरौँ न, हामीले जस्तो एउटा रिल हामीले एकचोटि दुईचोटि तिनचोटि हेऱ्यो भने त्यस्तै टाइपको रिलहरू चाहिँ आइरह हुन्छ क्या, त्यहाँ हामी त्योभन्दा बाहिरतिर हामी गएकै हुँदैनौँ, हामीलाई त थाहा छ ओ मैले यो सम्बन्धी रिल हेरेको थिएँ त्यस कारणले त्यही आइरहेछ यो भन्ने हामीलाई थाहा छ, होइन एल्गोरिदम होइन त्यो हामीलाई थाहा छ, तर युवाहरूलाई थाहा छैन त्यो कुरा होइन, बच्चाहरूलाई थाहै छैन कि त्यो कुरा, अनि उनीहरूलाई त्यो कुरो आएको आइगर्छ त्यही सम्बन्धी रिल के त्यो होइन, त्यो सम्बन्धी अनेक खालको चाहिँ अनेक एङ्गलबाट त्यही स्टोरीहरू बनाएको होइन, त्यो आएको आइगर्छ, अनि त्यो चाहिँ उनीहरूलाई चाहिँ के चाहिँ आइरहेछ हामीलाई थाहै छैन कि, उनीहरूलाई के विषयमा आइरहेछ त्यहाँ होइन, अब कति त राम्रो कुरा पनि हेरेर आउलान्, फाइनेन्स सम्बन्धी नलेजहरू बिल्डअप गरेर आउलान्, कसैले हेल्थ सम्बन्धी बिल्डअप गरेर आउलान्, कसैले होला त्यो होइन, तर धेरै चाहिँ त्यस्तो छ जस्तो लाग्दैन त्यहाँ होइन, एडिक्सन छ, अनेक खालको नराम्रो कुराहरूको त्यहाँ चाहिँ आइरहेछ त्यहाँ होइन, भाइलेन्स जस्तो अहिले हामीले हेर्दैछौँ नेपालमा, नेपालमा मैले यो कतिपय कहिलेकाहीँ मैले लेख्ने गरेको छु सामाजिक सञ्जालमा होइन, नेपालको अहिलेको पुस्ता हाम्रो पुस्ताभन्दा बढी चाहिँ भाइलेन्ट होइन, एकदम क्रुल देखिन्छ क्या त्यो होइन, त्यो किन हो त भन्दाखेरि यो सामाजिक सञ्जालको एउटा प्रभाव हो, उनीहरू चाहिँ अब त्यस्तै खालको कुराहरूमा जस्तो गेमहरू खेलिरहेको हुन्छ होइन, त्यो गेममा चाहिँ के हुन्छ भन्दाखेरि जम्मै त्यो बन्दुक लिएर आर्मीले चाहिँ मार्ने मात्रै गेम हुन्छ क्या त्यो, अनि उनीहरूले कहाँ मर्छ त्यो सबै उनीहरू त्यो मात्रै सिकिरहेको छ क्या त्यो, किनभने गेम खेल्छ, गेम भनेको त्यही हो, गेम भनेकै पुरै मार्ने मर्ने गेम हो त्यहाँ होइन, अनि त्यो खेलेपछि के हुन्छ त मान्छे दिमाग त्यही हुन्छ नि त, मान्छे दया गर्ने माया गर्ने कसैलाई हेल्प गर्ने गेम त खेल्दैन त्यहाँ त, अनलाइनमा त अनलाइन भनेको जम्मै मार्ने भन्ने गेम हो होइन, प्रायः जस्तो कि सबै होइन, खुबै राम्रो गेम खेल्नेहरू भनेको फुटबल गेम खेल्छन्, ड्राइभिङ खेल्छन् होइन, अरू त छैन त्यहाँ, त्यस कारणले गर्दाखेरि अहिलेको जुन नेपाली हामीले नेपाली पुस्ताहरू हेर्छौँ नि नेपालतिर हामी हेर्ने गर्छौँ, मान्छे एकदम धेरै के भन्छ भने एकदम धेरै हिंसात्मक बन्ने र एकदम निर्मम क्रूर के भन्छौँ हामी चाहिँ निर्दयी होइन बन्ने हामी हेर्दैछौँ कि त्यहाँ, अनि त्यो भनेको पनि त्यही सामाजिक सञ्जालकै चाहिँ प्रभाव हो क्या त्यो, किनभने मान्छेको दिमाग न हो, दिमागलाई त्यसरी मोडिदिएपछि अनि दिमागले मान्छेले सोच्न सक्ने अरू क्षमतै छैन होइन, त्यस्तो हुन्छ, त्यस्तो भएपछि अनि त्यो घटनाहरू हुन्छ समाजमा, ठ्याक्कै यसको कारणले गर्दाखेरि चाहिँ यो नियन्त्रण गर्नुपर्छ भन्ने चाहिँ अब अहिले पछिल्लो पटक हङकङमा चाहिँ बहस भइरहेछ होइन, तर अहिलेसम्मको अवस्था के हो त भन्दाखेरि विद्यालयहरूले चाहिँ एकदमै फ्लेक्सिबल नीति अप्नाएछन्, विद्यार्थीहरूलाई मोबाइल लान दिन्छन् धेरै जसोले, अनि उनीहरूलाई चाहिँ अब आवश्यकता पर्दाखेरि स्विच अन गरेर प्रयोग गर्न पनि दिन्छन्, आवश्यकता नपर्दाखेरि प्रयोग गर्न पाइन्न, अन गर्न पनि पाइन्न क्या त्यहाँ होइन, अब लुकिल छिपी टोइलेटतिर गइवरी कहीँ प्रयोग त गरि नै रहेको हुन्छन् होइन, त्यो अब किनकि अब एउटै विद्यालयमा 400-500 विद्यार्थी हुन्छन्, टिचर हुन्छ जम्मा 40-50 जना
1: होइन,
2: अनि सबैको पछि लाएर साध्य हुँदैन, सबैको आफ्नो लेसन हुन्छ नन स्टप, चाहिँ स्कुल गइसकेपछि बिहान 8 बजीदेखि दिउँसो 3:30-4 बजीसम्म त अब नन स्टप आफ्नो स्केड्युल हुन्छ होइन, अब यो अब यतापट्टि 35 मिनट एउटा लेसनमा गयो, त्यहाँबाट 10 मिनट ब्रेक हुन्छ, अहिले कहिलेकाहीँ चाहिँ 70 मिनटको लेसन हुन्छ लगातार, त्यसपछि फेरि 10-15 मिनटको ब्रेक हुन्छ, ब्रेकपछि फेरि अर्को लेसन हुन्छ, टिचर त कहीँ त्यो विद्यार्थीको पछि लाएर हिँड्नु सक्ने सक्ने अवस्थामै हुनु क्या त्यहाँ त, त्यसो भएको हुनाले अब त्यो एकदम प्रयोग गर्न ठ्याक्कै बन्दै छ भने चाहिँ भन्न सकिन्न, तर नीति चाहिँ स्कुलको चाहिँ यो हुन्छ,
1: र अब जस्तो अब स्कुलको कुरा त सुन्यौँ होइन, अब स्कुलमा कसरी अब बच्चाहरूले अब विद्यार्थीहरूले चाहिँ मोबाइल चलाउन पाउँछन् पाउँदैनन् भन्ने कुरा, जस्तो अब यो मोबाइल युज गर्नेमा चाहिँ अब स्पेसली होइन हामी नेपाली प्यारेन्ट्सहरूको कुरा गरौँ होइन, प्यारेन्ट्सहरूले चाहिँ कसरी यो बच्चाहरूलाई चाहिँ मोबाइल चलाउन एडिक्ट हुनबाट चाहिँ बचाउन सक्छ, रोल के हुनसक्छ?
2: मैले के जस्तो अस्ति एकजना मेरो हाम्रो स्कुलमा एक दुईजना नेपाली प्यारेन्ट आउनुभएको थियो, अब हाम्रो नेपालीको अलिकति एउटा समस्या छ, समस्या के छ भन्नुहुन्छ भने हामी नेपाली प्यारेन्टहरूले आफ्नो नानीहरूलाई कन्ट्रोल गर्ने गर्न सक्ने हामी क्यापेसिटी नै राखेका हुँदैनौँ कि, हुँदा रहन्छौँ होइन। एकजना अस्ति फर्म टूमा पढ्ने दुईजना प्यारेन्ट आउनु भएको थियो स्कुलमा, अनि उहाँहरू के भन्दै हुनुहुन्थ्यो भने अब हाम्रो त नानीहरूले भनेको मान्दैन, उनीहरूले यस्तो गर भन्छ उस्तो गर भन्छ होइन, अनि हामीले सबै उनीहरूको कुरा सुन्नुपर्छ भनेर भन्नुभयो कि उहाँहरूले। अनि मैले उहाँहरूलाई के भनेको भने हामीले नानीको कुरा सुन्ने नै होइन, सुन्ने भनेको कुनै पनि कुरा नसुन्ने भन्ने कुरा होइन कि, खाना भोक लाग्यो भन्छन् नि सुन्ने हो नि होइन, अथवा मेरो कपडा फाट्यो जुत्ता फाट्यो सुन्ने हँ ठिक छ, अनि मोबाइलको पनि लो इन्टरनेट सकियो अथवा डाटा सकियो सुन्ने, त्यो कुरा नि सुन्ने हो क्या
1: हँ,
2: तर त्योभन्दा बाहेकका कुरा केटाकेटीका कुरा सुन्ने होइन। किन होइन भन्दाखेरि उनीहरू त 18 वर्षभन्दा मुनि त प्यारेन्टको उनीहरू चाहिँ केयरमा छन् नि त, घरमा गार्जेन त प्यारेन्ट होइन, गार्जेनको अनुमति बिना उनीहरू कहीँ जानै पाउनन् कहीँ लानै पाइन्न, स्कुलमा उनीहरू टिचरको केयरमा छन् होइन, अनि केटाकेटीले हाम्रो केटाकेटीको कुरा हामीले सुन्न लागेपछि हामी कहाँ पुगिन्छ भनेर मैले त्यही प्यारेन्टलाई भनेको थिएँ कि। अनि हाम्रो चाहिँ प्यारेन्टहरूको चाहिँ एउटा चाहिँ समस्या मैले कहाँ देखिरहेको छु भन्दाखेरि हाम्रो प्यारेन्टहरू आफ्नो नानीहरूलाई कन्ट्रोल गर्नुपर्छ, नियन्त्रण गर्नुपर्छ, नियम राख्नुपर्छ भन्ने चाहिँ अवस्थामै छैनन्, हैसियतमै छैनन्, त्यो
1: नियमै
2: छैन, नियमै छैन।
1: हैसियतको कुरा चाहिँ कसरी,
2: म हैसियतै भनिदिन्छु यसलाई होइन, यसलाई अन्यथा लाग्यो
1: कति जस्तो सबैजना पढेको हुन्न,
2: यस्तो यस्तो पढेको भन्ने पढेको नै चाहिएन कि, नियम बनाउनु पर्यो नि, मेरो नानीले यो यो गर्नुपर्छ यो गर्नुहुन्न सानोदेखि के घरमा हुन्छ नि, स्कुलबाट घर यति बजे टक्क आउनुपर्छ टाइममा हँ, आउनु पऱ्यो नि, घर आएपछि यति वर्ष भएपछि यो काम गर्नुपर्छ, भाँडा माझ्ने काम हुनसक्छ, घर सफा गर्ने काम हुनसक्छ, आफ्नो कपडा धुने काम हुनसक्छ, बिस्तारा मिलाउने काम हुनसक्छ, किताबहरू अलिकति पढ्ने यता लेख्ने काम हुनसक्छ, अथवा उनीहरूलाई कहीँ भर्ना गरिदिने एउटा ट्रेनिङ हुनसक्छ, खेलकुदमा हुनसक्छ, म्युजिकमा हुनसक्छ होइन, अनि त्यस्तो कुराहरूमा चट्ट इङ्गेज गराउने हुनु पऱ्यो क्या, धेरै पढ्नै परेन क्या यहाँ, किन धेरै कुरा पढ्नु पर्यो भने
1: जस्तो यो चाहिँ छ नि हाम्रो नयाँले चाहिँ पुरानोलाई मान्छे नगर्ने टाइपको यो एउटा हुन्छ नि ट्रेन आइरहेको छ नि,
2: कसरी मान्छे नगर्ने,
1: जस्तो अब नेपालको कुरा गर्ने हो भने पनि नयाँ युवाहरू
2: त्यसरी होइन, त्यसरी होइन, कुरा के हो त भन्दाखेरि अब नयाँ र पुरानोको कुरा गर्दाखेरि जस्तो 18 वर्ष पुगे नि मेरो छोराहरू 18-20 वर्ष पुगे, 22-25 वर्ष पुगे, आफ्नो बाटो गर्छन् गरोस् हु केयर्स, गरोस् न त,
1: 18 वर्षसम्म हेर्नु पर्यो होइन,
2: तर 18 वर्षसम्मको केटाकेटीले बाबा आमालाई चाहिँ इग्नोर गर्ने भन्ने कुरा हुन्छ,
1: इग्नोर गर्ने अनि त्यसपछि मान्छे नगर्ने,
2: त्यो त हुँदै हुँदैन, खानको लागि चाहिँ बाबा आमा चाहिन्छ, घर बस्न बाबा आमा चाहिन्छ, लुगा लाउन बाबा आमा चाहिन्छ, स्कुलको फिस तिर्न बाबा आमा चाहिन्छ हँ, अनि चाहिँ पकेट खर्च बाबा आमा चाहिन्छ, अनि केही केस पर्यो बाबा आमा चाहिन्छ, प्यारेन्टले साइन नगरेसम्म विद्यार्थी आउटिङ जान पाउनन्, आउटिङ जान पाउनन्, भर्ना हुन्नन् स्कुलमा, अनि चाहिँ केटाकेटीको कुरा केटाकेटीले चाहिँ बाबा आमालाई इग्नोर गर्ने कुरा हुन्छ, असम्भव हो यो, त्यो त के हो त भन्दाखेरि बाबा आमाले आफ्नो आफ्नो अधिकार प्रयोग नगरेर हो क्या, 18 वर्ष मुनि त पुरै बाबा आमाको अधिकार छ, म मेरो स्कुलमा म हरेक विद्यार्थीलाई म यसरी कन्ट्रोल गर्न सक्छु, म उसलाई चाहिँ केही भन्नु, मैले उसलाई केही चाहिँ एकदम धेरै नराम्रो भाषा बोल्नु नै पर्दैन, कुटपिट गर्नु नै पर्दैन नेपालमा जस्तो, म भन्छु म हो यहाँ, तिमीहरूको प्रोटेक्सन मैले गर्ने हो, तिमीहरूको केयर पनि मैले गर्ने कि मलाई जिम्मा दिएको छ नि त, गभर्मेन्टले मलाई जिम्मा दिएको छ नि त सरकारले, स्कुलभित्रको जिम्मा मेरो हो क्या, अनि मेरो भएपछि मेरो नियममा हाम्रो स्कुलको नियममा बस्ने तिम्रो काम हो, सो यु क्यानट ब्रेक रुल फिनिस, हँ कोही विद्यार्थी मसँग आउँदैन ल म च्यालेन्ज गर्छु, कोही पनि आउँदैन होइन, त्यस कारणले गर्दाखेरि प्यारेन्टले यो अधिकार प्रयोग गर्नु पऱ्यो नि त, म घरको म मुली हँ, मैले यो काम गर्ने यहाँ चाहिँ खानेकुरा यो चाहिँ भान्सा पाक्ने यहाँ, बाहिर गएर रेस्टुरेन्टमा खाने गोजी मैले निकाल्ने पैसा, स्कुलमा फिस तिर्ने मैले हो, तिमीहरूको चाहिँ साइन गर्ने मैले साइन नगर्छौँ, 18 वर्ष मुनिको यहाँ केही पनि गर्न पाउन्न हँ, केही पनि गर्न पाउन्न, 18 वर्ष मुनिको नानीहरूले प्यारेन्टले साइन गरेन भने केही पनि गर्न पाउन्न, अनि नानीले चाहिँ प्यारेन्टलाई हेपेर हुन्छ, असम्भव छ त्यो सम्भव कुरै होइन, प्यारेन्टले आफ्नो अधिकार प्रयोग नगरेर गर्न नजानेर त्यो कुरा हो, त्यो पढ्नै पर्दैन क्या, त्यहाँ अङ्ग्रेजी जान्नु पनि पर्दैन, नेपाली धेरै जान्नु पनि पर्दैन, धेरै चाइनिज जान्नु पनि पर्दैन, आफ्नो नियम बनाउनु पऱ्यो घरमा. घरमा आए यति बजे आएपछि यो गर्ने हो, सानैदेखि गराउनुलाई यस्तो नानीहरूले गर्छ नि त. अनि सानोमा चाहिँ नानीले चाहिँ कामै गर्न

0: उनीहरूले पढ्नुपर्छ अरे, कहाँ हुन्छ त्यस्तो कुरा? काम गर्नु भनेको नि पढ्नु हो नि त,
1: सिक्नु हो
0: नि त, सामाजिक स्किल सिक्नु हो क्या त्यो। त्यस कारणले
1: फेरि त्यो एकदमै जरुरी स्किल हो नि त, खाना बनाउनु, भाँडा माझ्नु
0: एकदम जरुरी, एकदमै चाहिने राम्रो कुरा होइन। अनि उनीहरूलाई एङ्गेज पनि गर्ने कुरा, क्रिएटिभ हुने पनि कुरा, अनि एट द सेम टाइम उनीहरूलाई चाहिँ आफूलाई पनि खुसी के रमाइलो गर्ने कुरा पनि हो त्यो, होइन। खाना बनाउनु अरू काम छैन नि, घाँस काट्नुपर्ने, दाउरा काट्नुपर्ने, हलो जोत्नुपर्ने, खेतमा चाहिँ काम गर्नुपर्ने, बारीमा चाहिँ कोदाल खन्नुपर्ने काम त छैन नि त्यहाँ त। खाना पकाउने काम किन गर्नु सक्दैन? सक्छ नि, 8-9 वर्ष पछि खाना पकाउनु सक्छ क्या। मैले पकाएको त म गाउँ हुँदाखेरि, सानो हुँदाखेरि, म 8-9 वर्ष हुँदाखेरिदेखि खाना पकाउनु सुरु गरेँ। काम हाई स्कुलमा पढ्दाखेरि मैले खर्च लगेर जान्थेँ, 8 क्लासपछि खर्च लगेर गएर उहीँ हाई स्कुलको होस्टेलमा बसेर त्यहीँ खाना आफै खाना पकाएर खाएर हिँडेँ म, होइन। अनि मैले भन्छु लो, शिक्षा प्राइमेरीमा गरेन, तर सेकेन्डरीमा गएपछि हरेक नानीले खाना पकाउनु सक्छ, कपडा धुन सक्छ, घर सफा गर्न सक्छ, कपडा मिलाउन सक्छ, बिस्तारा मिलाउन सक्छ, झोला मिलाउन सक्छ, घर आएर चाहिँ त्यो आफ्नो रुम, बेडरुमदेखि लिएर सिटिङ रुम सफा गर्न सक्छ, टोइलेट सफा गर्न सबै गर्न सक्छ। अनि तँ किन नगराउने हँ? छोराछोरी घर आइसकेपछि आफू चाहिँ काममा हुन्छ नि त, बेलुकी 8 बजीसम्म 7 बजीसम्म म आउँदाखेरि खाना रेडी भएको हुनुपर्छ, मेनु बनाइदिनु, ल आज यो खाना, भोलि यो खाना, सपिङ गर्ने एउटाले, अनि खाना ल्याउने यसरी, यसको खर्च। अनि त्यो गर्दा नानीले सिक्छ नि त, सपिङ गर्दा फाइनेन्स कुरा सिक्छ, खाना पकाउँदाखेरि उसले चाहिँ खानाको टेस्टको कुरा सिक्छ, अनि स्किल पनि सिक्छ, खाना पकाउने तरिका सिक्छ, ऊ इङ्गेज हुन्छ। अनि बाबाआमाले के गर्छ यहाँ हाम्रो नेपालीहरूले, हँ, आफू काममा जान्छ, छोराछोरीलाई पैसा दिएर पठाउँछ, किन पैसा दिने? पैसा आफू गएर छुट्टी बेला सँगै गएर खाने हो नि त बाहिर त, के अरे, छोराछोरीलाई पैसा दिएर पठाउने होइन, स्कुल ठिक छ पैसा दिएर पठाउने, लो ठिक छ भएन, नत्र म त के भन्छु भने बेलुकी खाना पकाऊ, बिहान स्कुल पुगेर जाऊ,
1: भोलि लैजाऊ,
0: गर्छन् केटाहरूले, बानी तँ लाएपछि गर्छन्, कामै गर्न नदिएपछि त कहाँ गर्छन् त नि। त्यही भएर म त के भन्छु भने नेपाली प्यारेन्टको यो समस्या छ, यो समस्या छ, यो समस्या नेपाली प्यारेन्टले हल गर्नुपर्छ आफै। नेपाली नानीहरू, नेपालीहरूको चाहिँ अरू कुरा एकदम ठिक छ, एकदम राम्रा छन्, तर यो समस्या चाहिँ प्यारेन्टले हल गर्नुपर्ने समस्या भन्छु म चाहिँ।
1: हजुर, एकदमै धेरै धन्यवाद, र यो एकदमै चाहिने कुरा हामीलाई राखिदिनु भयो, र हामीलाई सुन्नुहुने कति धेरै प्यारेन्ट्सहरू हुनुहुन्छ होला, नत्र भाइ बहिनीहरू हुनुहुन्छ होला, अथवा फ्यामिली मेम्बर्सहरू हुनुहुन्छ होला, र हामीले यो कुरा पनि हामी सबैजनाको लागि अब केही फाइदा हुन्छ भनेर पनि राखेका हौँ। र तपाईँहरूलाई कस्तो लाग्छ कुराकानी, पक्कै पनि आफ्नो फिडब्याक लेखेर पठाउनु होला, सजेसन, कुनै अब कम्प्लिमेन्ट छ भने पनि लेखेर पठाउनु होला। र अब हामी अर्को साङ्गीतिक कोसेली तपाईँहरूको लागि राख्न चाहन्छौँ, र यसपछि पनि अन्य सामग्रीहरू

0: तपाईँ रोजगारीको खोजीमा हुनुहुन्छ र नोकरी कहाँ गर्ने भनेर सल्लाह सुझावको खोजीमा हुनुहुन्छ, रोजगारीको खोजीमा रहेका मानिसहरूलाई निशुल्क रूपमा रोजगारी प्राप्त गर्न सहयोग गर्नका लागि श्रम विभागले विभिन्न ठाउँहरूमा गरेर 13 रोजगारी सेवा केन्द्रहरू सञ्चालन गरेको छ। तपाईँले रोजगारी केन्द्रहरूमा रोजगारी सल्लाहकारहरूलाई भेटेर उनीहरूसँग तपाईँको रोजगारी आवश्यकता बारे पनि छलफल गर्न सक्नुहुन्छ र विशेष रोजगारी सेवाहरूमा भाग लिन सक्नुहुनेछ, जसबाट तपाईँको आफ्नो दक्षता अभिवृद्धि गर्न मद्दत पुग्न सक्नेछ। श्रम विभागले यस प्रकारका सेवाहरू अङ्ग्रेजी र चाइनिजमा उपलब्ध गराउँछ। यदि तपाईँ अङ्ग्रेजी वा चाइनिज बोल्नुहुन्न भने तपाईँका लागि अनुवादक सेवाको पनि व्यवस्था गरिनेछ।
1: यसबाहेक श्रम विभागले हालै मात्र कालुन बेमा निर्माण उद्योग रिक्रुटमेन्ट केन्द्रको स्थापना गरेको छ। उक्त केन्द्रले विभिन्न निर्माण क्षेत्रका रोजगारी अवसरहरूबारे जानकारी दिनेछ। यसले निर्माण क्षेत्रका कामहरूमा कामदारहरू नियुक्ति र अन्तर्वार्ताहरू लिने अवसरहरू प्रदान गर्न नियमित रूपमा रोजगारी मेलाको पनि आयोजना गर्नेछ।
0: यस बारेमा थप जानकारी प्राप्त गर्नका लागि कृपया श्रम विभागको इन्टरेक्टिभ रोजगारी सेवाको वेबसाइट www.jobs.gov.hk/em मा जानुहोस्। हङकङ अन्तर्राष्ट्रिय विमानस्थल करियर एक्सपो 2026 मे 22 24 आयोजना हुने भएको छ। श्रम विभाग र हङकङ अन्तर्राष्ट्रिय विमानस्थलले संयुक्त रूपमा मे 23 र 24 हङकङ अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल 2 आगमन स्तर L5 हङकङ अन्तर्राष्ट्रिय विमानस्थल एक्सपो र करियर मेला 2026 आयोजना गर्दछ। उद्योगका लगभग 40 संस्थाहरूले विभिन्न शैक्षिक पृष्ठभूमि भएका जागिर खोज्नेहरूका लागि उपयुक्त विभिन्न पदहरू प्रदान गर्नेछन्। यदि तपाईँ जागिर खोज्दै हुनुहुन्छ र उद्योगमा रोजगारीका अवसरहरूमा रुचि राख्नुहुन्छ भने कृपया करियर एक्सपो भ्रमण गर्ने अवसर लिनुहोस्। कार्यक्रम र खुल्ने समयको विवरणका लागि कृपया श्रोता साथीहरू सुन्दै हुनुहुन्छ नेपाली भाषाको रेडियो कार्यक्रम साप्ताहिक सन्देश र यस रेडियो कार्यक्रम साप्ताहिक सन्देशलाई हङकङ सरकारको होम अफेयर्स डिपार्टमेन्टले प्रायोजन गरेको हो र यदि तपाईँहरू यस रेडियो कार्यक्रम साप्ताहिक सन्देशमा मिठा मिठा गीत सङ्गीतहरू सुन्न चाहनुहुन्छ, सुनाउन चाहनुहुन्छ, आफ्ना कुराहरू हामीसँग सेयर गर्न चाहनुहुन्छ, आफ्ना इष्टमित्र परिवार र साथीभाइहरूलाई सम्झिन चाहनुहुन्छ भने हामीसँग पत्रचार गर्न सक्नुहुन्छ र पत्रचार गर्नका लागि ठेगाना छ साप्ताहिक सन्देश रेडियो 3 रेडियो टेलिभिजन हङकङ पोस्टबक्स नम्बर 70200 र तपाईँले हामीलाई इमेल पनि गर्न सक्नुहुन्छ। हाम्रो इमेल ठेगाना छ nepaliradio@rthk.hk र आज भने हामी यस रेडियो कार्यक्रमको अन्तिमतर्फ लागिसकेका छौँ र बिदा हुनुभन्दा पहिले आजको अन्तिम कोसेली तपाईँहरूका लागि छोड्दै हामी भने यस रेडियो कार्यक्रमबाट बिदा हुन चाहन्छौँ। हस्त, गुड बाई, नमस्ते।